0: पोखरा आइपुगे दशैंका लागि भेडा च्याङ्ग्रा प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी
1: बढ़ी शुल्क लिने 14 इन्टरनेट सेवा प्रदायकमा कार्यवाही संघीय सरकारको कार्यशैली प्रति मुख्यमन्त्रीहरू असन्तुष्ट देशभरका अदालतमा 132 न्यायाधीश दरबन्दी थप्ने तयारी
0: भोटेकोशी बाढ़ीपछि रसुवाको केही विद्यालय ललितपुरबाट सञ्चालन कोशीमा डेंगीबाट हजार भन्दा बढ़ी प्रभावित सल्यानमा झण्डै 900 स्क्रब टाइफसको संक्रमण
1: अमेरिकाद्वारा रूसी डिजेलमाथिको प्रतिबन्ध खुकुलो बनाइएको घोषणा विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपर्ने यूको दावी फ्रान्समा विद्यार्थी आन्दोलन चर्किँदै
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत नेपालको लगातार दोस्रो जीत शनिबार क्यानाडासँग खेल्ने नेपालमा पहिलो पटक व्हील चेयर रग्बी विकास प्रशिक्षण शुरू
2: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: साझा खबरको सबैभन्दा शुरूमा संघीय सरकारको कार्यशैली प्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएको प्रसंग
1: संघीय सरकारको कार्यशैली प्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका छन् कोशी सरकारको आयोजनामा हिजोदेखि विराटनगरमा शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले संविधानले दिएको अधिकार हस्तान्तरण गरेर प्रयोग गर्न नदिने अधिकार बाँडफाँडका लागि आवश्यक कानून नबनाउने र काम गर्न स्रोत साधन पनि नदिने तर प्रदेशहरूले काम गर्न सकेनन् भनेर प्रदेश संरचनामाथि प्रश्न उठाएको भन्दै आक्रोश पोखे मुख्यमन्त्रीहरूले संघीय सरकारले अधिकार हस्तान्तरण गर्न ढिलाइ गरे कै कारण संहिताप्रति घृणता बढ़िरहेको समेत आरोप लगाएका छन् संहिताको प्रभावकारी कार्यान्वयनमा संघीय सरकारको केन्द्रीकृत सोच नै मुख्य बाधक भएको उनीहरूको भनाइ छ कर्णाली गण्डकी बागमती मधेस र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले सम्मेलनको संयुक्त रूपमा उद्घाटन समेत गरेका थिए प्रदेश बिनाको संघीयता कल्पना पनि गर्न सकिँदैन समृद्धिका लागि प्रदेश सरकारहरू बलियो बन्न जरूरी रहेको समेत सन्देश दिइएको छ संघीय सरकारले संविधानमा सुनिश्चित भइसकेका एकल र साझा अधिकारहरू 9 वर्ष लागिसक्दा पनि अझै हस्तान्तरण नगर्दा प्रदेश सरकारहरूले जनादेश जनअपेक्षा अनुसार सेवा प्रवाह गर्न नसकेको समेत मुख्यमन्त्रीहरूको गुनासो छ उनीहरूले एकल अधिकारका रूपमा रहेका प्रहरी अझै हस्तान्तरण नभएको र संघले कानून नबनाउँदा शिक्षा स्वास्थ्य निजामती कर्मचारी वन लगायतका कैयौं ऐन समेत कार्यान्वयन हुन नसकेको उनीहरूको भनाइ छ संघकै कारण अझै प्रदेशहरू स्रोतको सीमितताले गर्दा संघको अनुदानमा निर्भर हुनुपर्ने बाध्यता समेत रहेको उनीहरूको भनाइ थियो तर संघीय सरकार वित्तीय संघीयता कार्यान्वयन गराउन अझै उदासीन रहेको उनीहरूले आरोप समेत लगाएका छन् कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन संघीय सरकारसँग गुनासो पोखेर आरोप लगाउन नभई संविधानले सुनिश्चित गरेको अधिकार लिने सातवटै प्रदेशको साझा धारणा भएको समेत कार्यक्रममा बताउनु भएको थियो उहाँले संघीयताका लागि संविधानलाई सधैँ कलर ब्यान्डिङ बनाएर राखिरहन नहुने समेत भन्दै उहाँले अधिकार हस्तान्तरण नभएमा मात्रै आत्मनिर्भर बन्न साझा धारणा बनाएर अगाडि बढ़ने समेत बताउनु भएको छ गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले पोखरामा भएको मुख्यमन्त्री बैठकले बुझाएका 17 बुँदे साझा धारणाहरूमा अहिलेसम्म एउटा पनि कार्यान्वयन नभएको भन्दै संघीय सरकार संघीयता कार्यान्वयनमा पूर्ण उदासीन रहेको समेत आरोप लगाउनु भएको थियो लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले दिएका अधिकार समेत संघले हस्तान्तरण नगरेको र वित्तीय तथा प्रशासनिक अधिकारलाई समेत संकुचित बनाएको बताउनु भएको छ मधेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले अधिकार वित्तीय स्रोत र प्रशासनिक संरचना उपलब्ध गराए मात्रै प्रदेशहरू बीचमा प्रभावकारी काम अगाडि बढ़न सक्ने समेत धारणा राख्नुभयो कर्णालीका मुख्यमन्त्री मंगल बहादुर साईले संहिताबारे फैलाइएका भ्रम चिर्न उपलब्धिलाई तथ्यका आधारमा स्थापित गर्नुपर्ने बताउनु भएको छ बागमतीका मुख्यमन्त्री किरण थापा मगरले जिम्मेवारी फरक फरक भए पनि सबै प्रदेशको उद्देश्य संघीयता बलियो बनाउने भएकाले पनि यसलाई सबैले साझा धारणा बनाएर अगाडि बढ़नुपर्ने बताउनु भएको छ सम्मेलन आजसम्म चल्नेछ सम्मेलनमा 6 प्रदेशका मुख्यमन्त्री 7 प्रदेश सचिव योजना आयोगका उपाध्यक्ष प्रदेश न्यायाधिवक्ता लगायतका सहभागी हुनुहुन्छ सम्मेलनले सबै प्रदेशका साझा समस्या पहिचान गरेर कानूनी तथा प्रशासनिक अवरोध हटाउने र संघीय सरकार समक्ष संयुक्त माग प्रस्तुत गर्ने विषयमा समेत छलफल गर्ने बताइएको छ

0: अब बड़ा दशैंको प्रसंग नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीको अवसरमा विभिन्न शक्तिपीठ देवी मन्दिर तथा घर घरका पूजा कोठाहरूमा नवदुर्गा भगवानीको चौथो स्वरूप कुष्मान्दा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। पौराणिक मान्यता अनुसार सृष्टिको रचना हुनु अघि चारैतर्फ अन्धकार रहेको अवस्थामा यिनै देवीले आफ्नो शक्तिले ब्रह्माण्डको रचना गरेको विश्वास गरिन्छ। आफ्नो बलले ब्रह्माण्ड उत्पन्न गरेकाले यिनलाई कुष्मान्दा तथा सृष्टिको आदि स्वरूपा र आदि शक्ति देवी भन्ने गरिन्छ। उष्णता तथा शीतलतालाई समतुल्य बनाई सृष्टि गर्ने शक्ति भएकी देवीको वास सूर्यमण्डलभित्र रहने धार्मिक विश्वास रहेको छ। आठवटा हात भएकी यी अष्टभुजा देवीको वाहन सिंह हो। यिनका सात हातमा क्रमशः कमण्डलु, धनुष, वान, कमल, पुष्प, अमृत, पूर्ण कलश, चक्र र गदा तथा आठौं हातमा सर्वसिद्धि र निधि प्रदान गर्ने माला रहेको छ। देवीले हातमा सृष्टिको आधार मानिने रक्तपूर्ण दुईवटा घड़ा समेत लिएको र त्यसै अनुसार आस्था बढ़ेको धर्मशास्त्रविदहरूले बताउने गरेका छन्। यसैबीच असोजको अन्तिम साताको पहिलो आइतबार अर्थात दशैं भित्रिएको दिन नेपालगंजको जमुना नाकामा खचाखच भीड़ थियो। अटो रिक्साको चर्को आवाज छ, गाडीका हर्न र यात्रुहरूको कोलाहल छ। भारतको रूपैदिहाबाट झोला र पोका बोकेर नेपालीहरू स्वदेश भित्रिनेहरूको भीड़ बढ़ेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। दशैंका लागि बाहिरिने यात्रुहरूको संख्या बढ़ेको छ। कतै कतै ट्राफिक जाम देखिएको छ र धेरै ठाउँमा सड़क सहज बनेका देशभरका विभिन्न सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। दशैं नजिकै गर्दा उपत्यकाबाट घर जानेहरूको संख्या पनि बढ़िरहेको छ। घटस्थापना यता नयाँ बस पार्क, कलंकी, बल्खु, कोटेश्वर र चाबहिलमा बाहिरिने यात्रुको चाप बढ़ी छ। यसले केही दिन यता उपत्यकामा ट्राफिक जाम पनि बढ़ाएको छ। सबैभन्दा बढ़ी ट्राफिक जाम कलंकी नागढुंगा खण्डमा हुने गरेको छ। यो खण्ड भएर पूर्व पश्चिमका लागि रात्रि बस चढ़ेर जाने यात्रुहरू पनि दिनहुँ बढ़िरहेका छन्। तत्काल सड़कको समस्या नरहेको र बस पार्कबाट यात्रु बढ़ी बाहिरी रहेको गोंगबो स्थित नयाँ बस पार्क संचालन गरिरहेको लोत्स्य बहुद्देश्य प्रालीका महाप्रबन्धक पंकज मल्लले बताउनुभयो। घटस्थापनाका दिन आइतबार 8526 गाड़ीमा 52827 यात्रु बाहिरिएका छन्। सोमबार 8613 सवारी साधनमा 56809 जना यात्रु बाहिरिएको पनि ट्राफिक प्रहरीले जानकारी दिएको छ। घटस्थापनाको अघिल्लो दिन 24 असोजमा भने 44522 यात्रु बाहिरिएको पनि ट्राफिक प्रहरीको तथ्याङ्क रहेको छ। आरूघाटमा भने बेली ब्रिज बन्न थालेको छ। बूढी गण्डकी नदीमा आएको विनाशकारी बाढ़ीका कारण गोरखाको आरूघाट र धादिङको सल्यानटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरूद्ध बनेको सड़क यातायात पुनः संचालन गर्न सरकारले तदारूकता देखाएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसै बीच यात्रुलाई बासी सडे गलेको र अखाद्य खाना खुवाउने तथा चर्को मूल्य असुल्ने होटल तथा रेस्टुरेन्ट व्यवसायीमाथि कड़ा कार्यवाही गर्ने सरकारले चेतावनी दिएको छ। यातायात व्यवस्था विभागले हिजो एउटा सूचना निकाल्दै यात्रुलाई अखाद्य खाना खुवाएर बिरामी परेमा सम्बन्धित होटल तथा रेस्टुरेन्ट संचालकसँगै गाड़ी चालक र बस धनीलाई समेत प्रचलित कानून अनुसार कार्यवाही गर्ने चेतावनी दिइएको हो। विभागका अनुसार यात्रुवाहक गाड़ी रोकिने होटल तथा रेस्टुरेन्टमा सरसफाई कमी, बासी तथा झिंगा भन्केका खाना बिक्री गर्ने र तुकिए भन्दा धेरै मूल्य असुल्ने गरेको गुनासो बढ़ेपछि यस्तो कदम चालिएको हो। यात्रुले सफा, स्वच्छ र गुणस्तरीय खाना पाउने होटल तथा रेस्टुरेन्टमा मात्रै गाड़ी रोक्न गाड़ीका चालकहरूलाई विभागले निर्देशन दिएको छ। मुख्य चाडबाड़का बेला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन पनि भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको व्यवस्था, वस्तुको गुणस्तर, मूल्य र मौजदातको नियमित अनुगमन गरिरहेको पनि विभागका महानिर्देशक रितेश कुमार साक्यले बताउनुभयो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सल्यानमा स्कर्भ टाइफस नियन्त्रणका लागि जनचेतना पहिलो प्राथमिकता।
2: क्लिनिकहरूमा चाहिँ उपचारको विधि राम्रोसँग नभए हुनाले अलिकति कड़ा औषध खाने तर निको नहुने दर कम भएको कारणले गर्दा अलिकति प्राइभेट क्लिनिकहरूलाई पनि यस विषयमा प्रोटोकलको विषयमा जानकारी दिनुपर्ने हामीले अब प्लानिङमा राखेका छौं।
0: प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी, बढ़ी शुल्क लिने 14 इन्टरनेट सेवा प्रदायक कार्यवाहीमा देशभरका अदालतमा 132 न्यायाधीश दरबन्दी थप्ने तयारी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: बाढ़ीले निम्ति आएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
4: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
3: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
4: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बालबालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
3: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
4: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
3: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
1: सेभ द चिल्ड्रेन, सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउं, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको भित्रपृष्ठमा रसुवाको स्कूल ललितपुरमा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर प्रकाशित छ। बाढ़ीबाट विस्थापित विद्यार्थीलाई पढ़ाउन रसुवाको हाकु बेसी आधारभूत विद्यालय ललितपुरको गोदावरीमा स्थानान्तरण गरिएको छ। अन्य सात विद्यालयका विद्यार्थी काठमाडौँ उपत्यका विभिन्न विद्यालयमा भर्ना भएका छन्। त्यस्तै भित्रपृष्ठमा महिला हिंसाको आरोपमा सांसद सुनारमाथि राष्ट्रपाल थालो अनुसन्धान, चुपचाप सुरक्षा संयन्त्र शीर्षकको अर्को खबर जयसिंह महरा र गौरव पोखरेलले लेख्नु भएको छ। सांसद तथा केन्द्रीय सदस्य दुवै पदको हैसियतमा कुनै पनि कार्य नगर्न खगेन्द्र सुनारलाई राष्ट्रपालले निर्देशन दिएको छ। सार्वजनिक भएको अडियो एआईबाट तयार गरिएको सुनार जिकिर गर्नुभएको छ भने सांसद सुनारले एक महिलालाई बिहे गर्ने प्रलोभनमा पारी अश्लील भिडियो बनाएर ब्ल्याकमेलिङ गरेको जनआस्थाको समाचारले दावी समेत गरेको खबरमा उल्लेख छ। त्यस्तै व्यवस्थापन गर्न नसक्दा रोकियो ग्यास सातफेर शीर्षकको अर्को खबर प्रकृति दाहालले लेख्नु भएको छ। 30 असोजसम्म साट्ने भनिए पनि आजसम्म मात्रै लागू हुने गरी दशैंसम्म उपभोक्तालाई ग्यास सहज बनाउने तयारी थालिएको निगमको दावी थियो, तर व्यवस्थापन गर्न नसक्दा ग्यास साट्ने कामलाई आजदेखि रोक्ने खबरमा उल्लेख छ। त्यस्तै थाइल्याण्डको पर्यटन प्रबन्धन रोक्ने व्यवसायको चेतावनी शीर्षकको अर्को खबर प्रकाशित छ। भिसा प्रक्रियाका कारण नेपाली पर्यटक र ट्राभल एजेन्सीले ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको आरोप समेत लगाइएको छ। थाइल्याण्डको पर्यटकीय भिसा प्रक्रियामा देखिएका समस्याले नेपाली पर्यटक र ट्राभल एजेन्सी आर्थिक जोखिममा परेको भन्दै नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल नाटाले उक्त मुलुकको पर्यटन प्रबन्धन रोक्ने चेतावनी समेत दिएको छ। भिसा स्वीकृत हुनु अघि नै हवाई टिकट र होटल बुकिङको पुनः भुक्तानी अनिवार्य गर्नुपर्ने व्यवस्थाले नेपाली यात्रु तथा पर्यटक व्यवसायलाई आर्थिक नोक्सानी भइरहेको नेपाल टूर एण्ड टिकट बिक्री गर्ने एजेन्सीहरूको छाता संगठन नाटाले जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ। खबरमा उल्लेख गरिएको छ।
0: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा महामन्त्रीको परिणाम आउन थाल्यो खतिवडा, यसलाई फेरि सुन्नुहोला, सह महामन्त्रीको परिणाम आउन थाल्यो खतिवडा सिवाकोटी गौतम लामा र शाही निर्वाचित शीर्षकमा खबर छापिएको छ। कांग्रेसको नयाँ कार्य समितिका लागि पाँच दिनदेखि मतगणना चलिरहेको छ। 23 असोजमा भएको निर्वाचनको मतगणना मतदान सम्पन्न भए लगतै शुरू भएको हो। हालसम्म सभापति उपसभापति र महामन्त्रीको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। सह महामन्त्रीको अन्तिम परिणाम आउने क्रम शुरू भएको छ। सह महामन्त्रीमा खुला दुई सहित 9 क्लस्टरबाट 11 जना निर्वाचित हुने व्यवस्था छ। कांग्रेसले महिला खुला केन्द्रीय सदस्यमा निर्वाचित विनिता खड्काको नतिजा भने होल्ड गरेको छ। उनी विरूद्ध अदालतमा मुद्दा विचाराधीन रहेका कारण विजेता सूचीमा परे पनि औपचारिक रूपमा निर्वाचित घोषणा नगरी यथास्थितिमा राखिएको निर्वाचन समितिले जानकारी दिएको छ। बिमस्टेक गृहमन्त्री स्तरीय बैठकमा गुरूङको प्रस्ताव, प्राकृतिक विपदको क्षेत्रीय संयन्त्र बनाऊ शीर्षकमा खबर छ। गृहमन्त्री सुधन गुरूङले क्षेत्रीय सुरक्षा सुदृढीकरण, सीमापार अपराध नियन्त्रण र जलवायुजन्य विपद व्यवस्थापनमा बिमस्टेक राष्ट्रहरू दृष्टिकोणबाट कार्यान्वयनतर्फ अघि बढ़नुपर्ने बताउनु भएको छ। भारतको नयाँ दिल्लीमा मंगलबार आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ी प्रयास बिमस्टेकको पहिलो गृहमन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभयो। भारतीय गृहमन्त्रीसँग पनि छुट्टै भेटवार्ता गर्नुभएको खबरमा उल्लेख गरिएको छ।

0: भएको हो। उच्च अदालतमा 28 र जिल्ला अदालतमा 104 दरबन्दी थप्न सिफारिश भएसँगै कार्यान्वयनका लागि उच्चस्तरीय समिति पनि गठन गरिएको छ। 12 वर्ष अवधि पुगेका न्यायाधीशलाई अवकाश अघि स्वत एक तह बढ़ुवाको प्रस्ताव पनि गरिएको छ। 4 वर्षमा 100% मुद्दा बढ़ेको पनि उल्लेख गरिएको छ। सरकारी काममा झन्झटिलो प्रक्रिया, क्षतिग्रस्त जलविद्युत पुनर्निर्माण गर्न 13 निकाय धाउनुपर्ने बाध्यता शीर्षकमा अर्को खबर पनि छापिएको छ। मिलन विश्वकर्माले लेख्नु भएको हो। दशैंमा दशा बनेर आएको बूढ़ी गण्डकी शीर्षकमा अर्को खबर पनि छापिएको छ। धादिङबाट अर्जुन श्रेष्ठले यो खबर लेख्नु भएको हो। जलवायु विपदबाट जीडीपीको 2% आर्थिक क्षति शीर्षकमा एम बमले लेख्नु भएको खबर भित्री पन्नामा छापिएको छ। अनि पोखरा आइपुगे दशैंका भेडा च्याङ्रा शीर्षकमा रोहितराज पराजुलीले लेख्नु भएको छ। लगातारको वर्षापछि आएको बाढ़ी पहिरोका कारण विभिन्न स्थानमा भएको सड़क अवरोध छिचोल्दै हिमाली क्षेत्रका भेडा च्याङ्रा पोखरा पुगेका हुन्। बड़ा दशैं र तिहारलाई लक्षित गर्दै प्रत्येक वर्ष हिमाली क्षेत्र मुस्ताङ, मुगु, अछाम, डोल्पा, हुम्ला, कालीकोट, जुम्ला, बझाङ, बाजुरा लगायतका जिल्लासँगै छिमेकी देश चीनबाट व्यापारीले भेडा च्याङ्रा पोखरा ल्याउने गरेको पनि उल्लेख गरिएको छ। नागरिक दैनिकमा भने बागमतीका उद्योगमा 13 अर्ब कर्जा लगानी शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छ। निजी क्षेत्रले खरबौं रूपियाँ लगानीमा उद्योग स्थापना गरे पनि ती पूर्ण क्षमतामा अझै संचालन हुन नसकेको पनि उल्लेख गरिएको छ। दशैं मान्न फर्किने परदेशीको लर्को शीर्षकमा गणेश विशुले लेख्नु भएको बाँकेको खबर छापिएको छ भने गोर्खापत्र दैनिकको भित्री पन्नामा ग्यास भण्डारण गृह निर्माणको अध्ययन शुरू भएको बारेमा लक्ष्मी सापकोटाले लेख्नु भएको छ। ग्यास आपूर्तिलाई दीर्घकालीन रूपमा दिगो र सुरक्षित बनाउन सरकारले ग्यास भण्डारण गृह निर्माणका लागि अध्ययन प्रक्रिया अगाडि बढ़ाएको पनि उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिकमा जेएनजी आन्दोलनले पनि नचेतेको सुदूरपश्चिम, 4 महिनादेखि बजेटमा भागबण्डाको हन्ताप शीर्षकमा मुकेश चौधरीले धनगढ़ीबाट लेख्नु भएको छ भने असोजमा मात्रै वाणिज्य बैंकहरूको कर्जा विस्तार 60 अर्ब नाग्दै गरेको बारेमा अर्को खबर छापिएको छ। कोशीमा डेंगीबाट 1000 भन्दा बढ़ी प्रभावित भएको बारेमा अमर खड्काले इटहरीबाट नागरिक दैनिकको भित्रीपन्नामा लेख्नु भएको छ। 14 महिनाको अवधिमा कोशी प्रदेशभर 1016 जनामा डेंगी संक्रमण पुष्टि भएको हो। गोर्खापत्र दैनिकमा भने विद्युतीय तार वन्यजन्तुलाई धराप शीर्षकमा वसन्त पराजुलीले नारायणगढ़बाट लेख्नु भएको खबर छ। हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा प्राकृतिक प्रजनन मार्फत 33 छावा जन्माउन सहयोग पुर्याएको रोनाल्डोको नामको जंगली भाले हात्ती गत असोज 3 गते विद्युतीय धरापमा तारमा परेर मर्यो। बरण्डाभार वन क्षेत्रको कुमाल ताल नजिकै चितौन राष्ट्रिय निकुञ्ज सुरक्षाका लागि राखिएको नेपाली सेनाको पोस्टमा लगिएको बिजुलीको प्रवाहमा रोनाल्डो परेको थियो। वन्यजन्तु संरक्षणका लागि भनेर स्थापना गरिने निकुञ्जमा नै विद्युतीकरणका कारण वन्यजन्तुलाई जोखिम हुन्छ भने निकुञ्जले यसको विकल्प खोज्न सक्नुपर्ने विज्ञहरूले सुझाव दिएको उल्लेख गरिएको छ। भित्री पन्नामा 2 अध्यादेश जारी भएको बारेमा खबर छ भने आर्थिक वृद्धि दर 5.40% रहने बागमती प्रदेशको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। युरोपियन संघ युएले अमेरिकाले रूस डिजेल निर्यातलाई अनुमति दिए पनि त्यसले विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपर्ने दावी गरेको छ। इरान युद्ध शुरू भए यता इन्धनको मूल्य उल्लेखनीय रूपमा बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीपछि रूसले विश्व बजारमा ठूलो परिमाणमा डिजेल उपलब्ध गराउने घोषणा गर्नुभएको थियो। राष्ट्रपति ट्रम्पले डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरेपछि जर्मनी र बेलायतका विदेश मन्त्रीले भने युक्रेनमाथि रूसको आक्रमणको जवाबमा मस्कोमाथि थप प्रतिबन्ध लगाउनु पर्नेमा जोड़ दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकालाई आपूर्ति गर्ने सम्झौता अन्तर्गत रूसले डिजेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने ट्रम्पको गत साताको निर्णयले युक्रेन र उसका युरोपेली समर्थकलाई निराश बनाएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र फ्रान्समा विद्यालय शैक्षिक अवस्था सुधारको माग गर्दै विद्यार्थीहरूले देशव्यापी रूपमा गरेको प्रदर्शन तीव्र रूपमा अगाडि बढ़ेको छ। प्रदर्शनमा जलवायु अभियन्ता ग्रेटा थनबर्ग पनि सहभागी हुनुभएको छ। विद्यार्थीले आन्दोलनलाई विश्वविद्यालयका विद्यार्थी, मजदूर संगठन र वामपन्थी राजनैतिक दलहरूले समर्थन गरेको समेत बताएका छन्।
0: साझा खबरमा अब खेल खबर। रोहित पौडेलको अर्धशतक र करण केसीको आक्रामक ब्याटिङमा नेपालले क्रिकेट विश्वकप लीग 2 हिजो घरेलु टोली ओमानलाई 113 रनले पराजित गरेको छ। यो सँगै नेपाल एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता बचाउको नजिक पुगेको छ। रोहितले 61 रन बनाउ

0: भयो भने करणले इनिङ्सको अन्त्यतिर 16 बलमा 40 रनको इनिङ्स खेलेपछि टस जितेको नेपालले मस्कट स्थित अल एम्रेत क्रिकेट मैदानमा निर्धारित 50 ओभरमा 8 विकेट गुमाई 263 रन बनायो। नेपालले जवाफमा ओमानलाई 40 ओभरमै 150 रनमा अल आउट गरेको थियो। नेपालले ओमान भ्रमणमा लगातार दोस्रो खेल जितेको छ। आईसीसी विश्वकप लीग दुईमा अब एक जीत पाए नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगिने, कान्तिपुर दैनिकमा विनोद पाण्डेले लेख्नु भएको खबरमा उल्लेख छ। 12 नेपालगंज म्याराथन 12 मंगसिरमा हुने भएको छ। म्याराथनमा 12 विधामा दौड़ समावेश गरिएको छ। स्थानीय बीपी चोकबाट शुरू हुने पुरूष खुला फूल म्याराथन, महिला खुला 21 किलोमिटर, 10 किलोमिटर महिला तथा पुरूष खुला, 5 किलोमिटर पुरूष र महिला खुला, 5 किलोमिटर छात्र छात्रा, 3 किलोमिटर कर्पोरेट रन, किड्स रन, व्हीलचेयर रन, 2 किलोमिटर फेमिली रन र 3 किलोमिटर रन अल विधा समावेश गरिने आयोजक नेपालगंज म्याराथनले जानकारी दिएको छ।
1: स्कोप टाइपस नियन्त्रणका लागि जनचेतना आवश्यक रिपोर्ट, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
2: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब स्कप टाइफस नियन्त्रणका लागि जनचेतनाको आवश्यकताको कुरा। सल्यान जिल्लाका विभिन्न स्थानीय तहमा गरी 600 भन्दा बढ़ीमा स्कप टाइफसको संक्रमण पुष्टि भएको छ भने संक्रमणका कारण हालसम्म 9 जनाको मृत्यु भइसकेको छ। डेढ़ महिना अघि दार्मा गाउँपालिकाबाट देखिएको संक्रमण अहिले जिल्लाका 7 भन्दा बढ़ी स्थानीय तहमा फैलिएको छ।
4: सल्यानको छत्रेश्वरी गाउँपालिका दुई दह खोलाकी 51 वर्षीय नन्दा घरतीलाई ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने लक्षण देखा परेपछि श्रीनगरमा रहेको निजी अस्पतालमा परीक्षण गर्दा स्क्रब टाइफस संक्रमण पुष्टि भयो। स्वास्थ्य अवस्था थप जटिल भएपछि उहाँलाई उपचारका लागि नेपालगंज लगिएको थियो। उपचारका क्रममा नेपालगंजमा उहाँको मृत्यु भएपछि अहिले परिवार शोकमा छ। नन्दा घरतीका छोरी तुलसा रावत:
5: मम्मीलाई चाहिँ 7 दिन गति ज्वरो आउने, हातखुट्टा कटकटी खाने, दस बिरामा चाहिँ डाक्टरले धेरै डाक्टर आउनु भयो, चेकअप गर्नुभयो, बिरामीको अवस्था चाहिँ नाजुक छ, बिरामी ल्याउनु चाहिँ अलिकति ढिला गर्नुभयो, 7 दिन बसेको रहेछ भन्नुभएको थियो हस्पिटलमा।
4: नन्दा लगायतका 9 जनाको झण्डै 3 महिना यता मृत्यु भएपछि अहिले सल्यानका गाउँघरमा समेत त्रासको अवस्था छ। ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने र अत्याधिक कमजोरी हुने समस्या लिएर स्वास्थ्य संस्थामा पुग्ने बिरामीको संख्या पनि बढ़ेको छ। बागचौर नगरपालिका 11 मीना खड्का:
6: गाह्रो भएपछि गाउँमा हामीले सुई औषधि प्रयोग गर्यौं।
4: विज्ञहरूका अनुसार स्क्रब टाइफस संक्रमित मुसामा पाइने सुस्मा माइट अर्थात सिगरको टोकाईबाट मानिसमा सर्छ। खेतबारी, घाँस तथा झाडीमा काम गर्दा पूरा बाहुला भएको कपड़ा वा पाइन्ट लगाएर तथा सम्भव भएसम्म किरा भगाउने स्प्रे प्रयोग गर्न स्वास्थ्य कर्मीले सुझाव दिँदै आएका छन्। जनस्वास्थ्य अधिकृत तारा रिजाल:
7: एकदमै सामान्य औषधि, सामान्य एन्टिबायोटिक भएर निको हुन्छ, तर अलिकति बाहिर बाहिर चाहिँ यो प्रोटोकल नजानेको क्लिनिकहरूमा चाहिँ उपचारको विधि राम्रोसँग नभए हुनाले अलिकति कडा औषधि खाने तर निको नहुने दर कम भएको कारणले गर्दा अलिकति प्राइभेट क्लिनिकहरूलाई पनि यस विषयमा, प्रोटोकलको विषयमा जानकारी दिनुपर्ने हामीले अब प्लानिङमा राखेका छौँ।
4: 4000 भन्दा बढ़ीको किटद्वारा परीक्षण गर्दा दार्मा गाउँपालिकामा संक्रमितको संख्या सबैभन्दा बढ़ी 262, कुमाक गाउँपालिकामा 76, छत्रेश्वरी गाउँपालिकामा 28, चौर नगरपालिकामा 180, कपुरकोटमा 54, बनगाड कुपिण्डे नगरपालिकामा 8, कालीमाटीमा 2 र जिल्ला अस्पताल सल्यानमा 50 भन्दा बढ़ी जनामा संक्रमण पुष्टि भएको छ। दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेत:
8: हामी सचेत रहेका छौँ, स्वास्थ्य कर्मीलाई अलर्ट राखेका छौँ, 8 स्वास्थ्य संस्थाहरू चेक जाँचको व्यवस्था गरेका छौँ, औषधिको पनि पर्याप्त मात्रामा प्रदेश सरकारबाट पनि मागेका छौँ।
4: संक्रमण र मृत्यु दर बढ़ेपछि किटजन्य रोग नियन्त्रक महाशाखा टेकु र प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतबाट विशेषज्ञ टोली सल्यान आएको छ। टोलीले दार्मा र कुमाक लगायतका क्षेत्रमा पुगेर संक्रमणको अवस्था, सम्भावित कारण तथा जोखिम क्षेत्रबारे अध्ययन गरिरहेको छ। कीटजन्य रोग नियन्त्रक महाशाखा प्रमुख हेमराज पाण्डे,
9: हामीले दारमा र कुमा गाउँपालिकामा जनप्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्यौं, जोखिम संचार गर्ने र आम जनसमुदायलाई यसको विषयमा थप जानकारी दिनलाई स्वास्थ्य कार्यालय, कर्णाली प्रदेश सरकार, स्थानीय तहका स्वास्थ्यकर्मी साथीहरू र आम नागरिक सहित हामी सबैसँगै मिलेर स्क्रब टाइफस विरूद्धमा हामी लड्नको लागि आवश्यक तयारीका कामहरू गरिरहेका छौं र यो निरन्तर चलिरहनेछ।
4: स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लाभर हालसम्म 700 जना भन्दा बढ़ीमा स्क्रब टाइफस संक्रमण पुष्टि भइसकेको छ। प्रदीप घरती मगर, सीआईएन रेडियो शारदा, सल्यान।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्तिम आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: दशैंका लागि घर फर्किनेको सीमा नाकामा लड्कु, पोखरा आइपुगे दशैंका लागि भेडा च्याङ्रा, प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी,
0: बढ़ी शुल्क लिने 14 इन्टरनेट सेवा प्रदायक कार्यवाहीमा संघीय सरकारको कार्यशैली प्रति मुख्यमन्त्रीहरू असन्तुष्ट, देशभरका अदालतमा 132 न्यायाधीश दरबन्दी थप्ने तयारी,
1: भोटीकोशी बाढ़ीपछि रसुवाका केही स्कूल ललितपुरबाट सञ्चालन, कोशीमा डेंगीबाट 1000 भन्दा बढ़ी प्रभावित, सल्यानमा झण्डै 900 स्कब टाइफस संक्रमण,
0: अमेरिकाद्वारा रूसी डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा, विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपर्ने ईयूको दावी, फ्रान्समा विद्यार्थी आन्दोलन चर्किँदै,
1: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालको लगातार दोस्रो जित, शनिबार क्यानाडासँग खेल्ने।
0: साझा खबरको अन्तिममा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ केही सांसदहरू जो विवाहेतर सम्बन्ध र विभिन्न टेलिफोन रेकर्ड गरिएका घटनाका कारण सांसदहरू विवादमा पर्ने क्रम पछिल्लो समयमा बढ़दै गएको छ। यहाँ एउटा बन्द कोठा जस्तो देखिन्छ जहाँ सोफा छ। सोफामा दुईजना व्यक्ति छन्, एकजना महिलाको हातमा पत्रिका छ। पत्रिकाको शीर्षक चाडबाडमा विशेष सुरक्षा योजना लेखिएको छ। नजिकै रहेका पुरूष केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, हुनै पर्यो नि, सांसदहरूको बिगबिगी पो छ।
1: हस्तो प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
10: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी त्रिवेणी चोक, पुरानो सीपी कलेजको भवन। सम्पर्क फोन नम्बर 01051 367, 98 41 063 239 र 98 43 40 37 23।
11: रेडियो धादिङ 106.6 MHz।
12: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
13: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
12: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
13: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नै आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि, मानव डेन्टल होम छँदैछ नि।
14: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नक्कली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
15: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका तीन धादिङबेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
16: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
17: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
16: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
17: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
16: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
17: हाम्रा विशेषताहरू:
16: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
17: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा।
16: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
17: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
16: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका तीन धादिङबेसी पुछार बजार ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843338398 9913-8371-00।
18: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियोधारी 101.6 गहर्जको साथै इन्टरनेट अनलाइनको www.radiodhari.org मार्फत संसार भरकै साथ प्रसारण भइरहेको हो। बिहान 6:45 बजेको खबरमा म ब्रेकको नमस्कार। खबरको सुरुमा मुख्य खबर। गजरी प्राथमिक स्वास्थ्य केन्द्रलाई 28,75,000 रूपियाँ भन्दा बढ़ीका स्वास्थ्य उपकरण हस्तान्तरण। आईसीडीसी नेपालले वितरण गरी बुढ़ी गण्डकी बाढ़ी प्रभावितलाई राहत सामग्री। बैजनी अस्पतालले 4.5 लाख बढ़ीका स्वास्थ्य तथा कार्यालय उपकरण हस्तान्तरण। लगातार 4 कारोबार दिन बढ़ेको शेयर बजार 2,599 बिन्दुमा। संघीय सरकारप्रति 6 प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि। कांग्रेस खुल्ला सभामा मन्त्रीमा खतिवड़ा र शिवाको दिन निर्वाचित। भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिक सहित स्थानीय समुदायलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गजरी प्राथमिक स्वास्थ्य केन्द्रलाई 28,75,771 रूपियाँ बराबरका स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरिएको छ। नेपाल सेन्ट जोसेफ क्लुनी सोसाइटीको सहयोग तथा प्रयास नेपाल धादिङको सहकार्यमा स्वास्थ्य केन्द्रलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो। हस्तान्तरण गरिएका सामग्रीमा 100 लिटर क्षमताको बाघद्वारा निर्मलीकरण गर्ने मेसिन, सिरिंज मार्फत नियन्त्रित गतिमा औषधि दिने पम्प, जैविक जोखिमयुक्त मेडिकल फोहोर व्यवस्थापन गर्ने डस्टबिन, गर्भस्थ शिशुको मुटुको धड़कन जाँच्ने डप्लर उपकरण, सब परीक्षण टेबल, नवजात शिशुको पुनर्जीवन तथा आपतकालीन श्वास प्रश्वास सहायता सेट र बहिरंग सेवा ओपीडीमा बिरामी जाँच्ने बेड लगायतका स्वास्थ्य उपकरण तथा सामग्री रहेको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनुभयो। स्वास्थ्य उपकरण सहयोग सँगै एकजना प्राविधिक नर्स र दुईजना स्वयंसेवक परिचालन गरी 3 महिनासम्म निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने योजना रहेको छ। यस पहलले स्वास्थ्य केन्द्रको सेवा क्षमता अभिवृद्धि गर्नको साथै बाढ़ी प्रभावित नागरिक तथा स्थानीय समुदायको स्वास्थ्य सेवामा पहुँच बढ़ाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष तारानाथ भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गजुली गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा प्रयास नेपालका अध्यक्ष वीरबहादुर श्रेष्ठ, नेपाल सेन्ट जोसेफ क्लुनी सोसाइटीकी अध्यक्ष सिसिलिया दुर्गा श्रेष्ठ, गजुरी गाउँपालिका 5 का वडा अध्यक्ष गोविन्द लामिछाने, रेस्टन कणेल, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर राजेश कोइराला लगायत सेन्ट जोसेफ क्लुनी सोसाइटीका सिस्टरहरू तथा अन्य सरकारवालाहरूको उपस्थिति रहेको थियो। स्वास्थ्य उपकरण तथा सामग्री सहयोगले स्वास्थ्य केन्द्रमा आवश्यक स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्याउने गजरी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर राजेश कोइरालाले बताउनुभयो। आइतबार बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीका कारण प्रभावित बनेका 50 घर परिवारलाई राहत सामग्री वितरण गरिएको छ। एकीकृत सामुदायिक विकास अभियान आईसीडीसी नेपालले एक्शन एडको समन्वयमा त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर 2 का बाढ़ी प्रभावितहरूलाई राहत सामग्री वितरण गरेको हो। बाढ़ी प्रभावितहरूलाई दाल, चामल, नून, खानेतेल, टर्च लाइट, धारा सहितको बाल्टिन लगायतका गरी 2,66,000 बराबरको सामग्री वितरण गरेको आईसीडीसी नेपालका प्रवीण घिमिरेले जानकारी दिनुभयो। भदौ 10 को भोटेकोशी बाढ़ीका कारण उपकरण तथा कार्यालय सामग्री नष्ट भएको धादिङको गल्छी गाउँपालिका स्थित बैरिनी अस्पतालमा संचालित आमा सुरक्षा कार्यक्रमको सेवा प्रवाह तथा दैनिक रिपोर्टिङलाई थप प्रभावकारी, प्रविधि मैत्री र व्यवस्थित बनाउन वान हार्ट वर्ल्ड वाइडले विभिन्न औजार तथा उपकरणहरू सहयोग स्वरूप हस्तान्तरण गरेको छ। असोज 25 मा अस्पतालमा आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गरिएका उक्त उपकरणहरूको कुल लागत मूल्य अभिवृद्धि कर सहित 4,44,218.26 रूपियाँ रहेको छ। वान हार्ट वर्ल्ड वाइडका उपनिर्देशक भगवती श्रेष्ठद्वारा हस्तान्तरित सो सामग्री बैरिनी अस्पतालका तर्फबाट शिव प्रसाद पौडेलले बुझ्नु भएको थियो। हस्तान्तरण गरिएका सामग्रीहरूमा मातृ तथा नवजात शिशु स्वास्थ्य उपचारमा प्रयोग हुने अत्याधुनिक स्वास्थ्य उपकरणदेखि प्रशासनिक तथा रिपोर्टिङका लागि आवश्यक पर्ने सूचना प्रविधि जन्य सामग्रीहरू रहेका छन्। अस्पताललाई प्रदान गरिएका प्रमुख स्वास्थ्य उपकरणहरूमा 100 पोर्टेबल भिडियो एक्सरे, 1-1 थान अक्सिजन कन्सन्ट्रेटर र साना अक्सिजन सिलिण्डर विथ फ्लोमिटर, 1 सेट रेडिएन्ट वार्मर, 3 सेट फिटेस्कोप, 3 सेट फेटल डप्लर र 2 सेट नवजात शिशु प्लस अक्सिमिटर रहेका छन्। त्यस्तै डेलिभरी र उपचार कक्षको सुदृढीकरणका लागि ब्याक एडजस्टमेन्ट सुविधा भएको एक सेट डेलिभरी बेड, एक थान वाटर प्रुफ पिलो, तीन सेट डेलिभरी सेट, दुई सेट इम्प्लान्ट तथा आईयूसीडी राख्ने र निकाल्ने सेट, दुई सेट ईपीसीओ टोमी सेट, दुई सेट एमभीए पीएसी सेट, तीन थान पेनगुइन सक्सन तथा सोसँग सम्बन्धित ऱ्यापर, तीन थान इन्स्ट्रुमेन्ट ट्रली, दुई थान माइज ट्रली, पाँच थान आईभी स्ट्याण्ड र दुई थान पेरीलाइट उपलब्ध गराइएको छ। शिशु तथा बाल स्वास्थ्य सुधारको लागि एक एक सेट केएमसी सेट र चेयर, दुई थान बच्चा जोख्ने प्यान टाइप मेसिन, तीन थान चाइल्ड वेन स्केल र तीन थान फोल्डिङ व्हील चेयर समेत प्रदान गरिएको छ। शेयर बजार लगातार चार कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी हिजो 4.12 अंकले बढ़ेर 2599.93 बिन्दुमा पुगेको छ। हिजो बैंक, विकास बैंक, लगानी र बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ। हिजो 104 कम्पनीको शेयर बढ़ेकोमा 167 घटेको छ। 7 कम्पनीको शेयर भने घटबड भएको छैन। हिजो सगरमाथा जलविद्युतको शेयर 12.44% बढ़ेको छ। बजार सामान्य उकालो लागेको दिन स्नो रिभर्सको शेयर 15% घटेको छ। हिजो नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। 84.46 अर्ब कारोबार भएकोमा हिजो 351 कम्पनीको 1,35,00,000 किता शेयर 4,73,00,000 रूपियाँमा किनबेच भएको छ। खबरको क्रम बाँकी छ, एकैछिन विश्राम।
1: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्ररी चलेको देखिन्छ नि।
2: किन नअवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
1: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिइहाल्छु।
3: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन, तपाईँको परिचय पनि दिनेछ।
4: रेडियो धादिङ 106 MHz।
0: विश्रामपछि अब बाँकी खबर। विराटनगरमा हिजोदेखि शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा 6 प्रदेशका मुख्यमन्त्रीहरूले संविधान प्रदत्त अधिकार कार्यान्वयनमा ढिलाइ गरेको भन्दै संघीय सरकारप्रति असन्तुष्टि जनाएका छन्। सम्मेलनमा कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशको प्रभावकारितामै संघीयताको सफलता निर्भर रहने बताउनुभयो। गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले शीर्ष नेतृत्व नै संघीयताप्रति इमान्दार नदेखिएको आरोप लगाउनुभयो। लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशले संविधान अनुसारकै अधिकार कार्यान्वयन मात्र खोजेको बताउनुभयो। त्यस्तै मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सबल नभएसम्म संघीयता सफल नहुने बताउनुभयो। बागमतीका मुख्यमन्त्री किरण थापा मगरले संविधानको परिकल्पना र व्यावहारिक कार्यान्वयन बीच ठूलो खाडल रहेको उल्लेख गर्नुभयो। कर्णालीका मुख्यमन्त्री मंगल बहादुर शाहीले अधिकार अभावले कर्णालीका चुनौती थप जटिल बनेको गुनासो गर्नुभयो। बजेट पारित गर्ने समस्या झेलिरहेका कारण सुदूरपश्चिमका मुख्यमन्त्री भने बैठकमा सहभागी बन्नु भएन। आजसम्म चल्ने सम्मेलनले प्रदेशका साझा समस्या पहिचान गरी अधिकार प्राप्तिको लागि साझा धारणा बनाउनेछ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सह महामन्त्री खुल्लातर्फ रामहरि खतिवड़ा र अजय बाबु शिवाकोटी निर्वाचित हुनुभएको छ। पिछड़िएको क्षेत्रबाट सह महामन्त्रीमा जीवन बहादुर शाही निर्वाचित हुनुभएको छ। खतिवड़ाले 2919 मत र शिवाकोटीले 2072 मत ल्याएर विजय हुनुभयो। सह महामन्त्री खुल्लातर्फ डिलीराम सुवेदीले 1851, देवेन्द्र राज कौडेलले 1382 र राजीव ढुंगानाले 1241 मत पाए। यद्यपि केन्द्रीय निर्वाचन समितिले मतगणनाको अन्तिम नतिजा औपचारिक रूपमा घोषणा गरेको छैन। सह महामन्त्री खुल्लातर्फ 9 उम्मेद्वारहरू चुनावी प्रतिस्पर्धामा थिए। जनसम्पर्क समितितर्फका 7 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। यस समूहका 2 महिला केन्द्रीय सदस्यमा सीता सापकोटा घिमिरे र चन्द्रा अधिकारी निर्वाचित हुनुभएको छ। त्यस्तै जनसम्पर्क समितिको यूरोप क्षेत्रबाट जितेन्द्र विक्रम शाही निर्वाचित हुनुभएको छ। ओसियाना अमेरिका क्षेत्रबाट सीए विद्याभूषण कार्की, मध्यपूर्व क्षेत्रबाट पुरूषोत्तम खनाल निर्वाचित हुनुभएको छ। प्यासिफिक क्षेत्रबाट डाक्टर बलराम श्रेष्ठ र भारत क्षेत्रबाट बालकृष्ण पाण्डे निर्वाचित हुनुभएको छ। कांग्रेसको केन्द्रीय सदस्यका अन्य समूह अन्तर्गत दलित, मधेसी, खस आदि आदिवासी जनजाति अल्पसंख्यक अपाङ्गता भएका व्यक्ति पेशागत समूह तथा विभिन्न भौगोलिक क्षेत्रका पदमा मतगणना चलिरहेको छ। निर्वाचन समितिले आजसम्म सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने जनाएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको बेलकोटगढ़ी र विदुर नगरपालिकामा बाढ़ी पहिरो प्रभावित परिवारका लागि वाईसीएलले निर्माण गरेका 21 अस्थायी आवास हस्तान्तरण गर्नुभएको छ। हिज बिहान बेलकोट नगरपालिका साथ महादेव स्थानमा प्रचण्डले प्रभावित परिवारलाई घरको चाबी हस्तान्तरण गर्नुभयो। दुई कोठा र शौचालय सहितका ती आवास वाईसीएल नेपालको पहलमा निर्माण गरिएका हुन्। कार्यक्रमका पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले कार्बन उत्सर्जनमा नेपालको भूमिका नगण्य भए पनि त्यसबाट उत्पन्न जलवायु परिवर्तनको असर नेपालले भोग्नु परेको उल्लेख गर्नुभयो। उहाँले रसुवा र नुवाकोटमा आएको बाढ़ी तथा क्षतिलाई ठूला देशहरूको कार्बन उत्सर्जनले सिर्जना गरेको जलवायु परिवर्तनको दुष्परिणाम भएको बताउनुभयो। प्रचण्डले सरकारको ढिलासुस्ती र व्यवस्थाले उद्धार तथा राहत कार्यमा ठूलो क्षति पुगेको भन्दै आलोचना गर्नुभएको छ। हामी खबर कन्तिमा आएका छौं। अन्तिममा मुख्य मुख्य खबर पुनः एकपटक। गजरी प्राथमिक स्वास्थ्य केन्द्रलाई 28,75,000 रूपियाँ भन्दा बढ़ीका स्वास्थ्य उपकरण हस्तान्तरण। आईसीडीसी नेपालले वितरण गरे बुढी गण्डकी बाढ़ी प्रभावितलाई राहत सामग्री। बैरिनी अस्पताललाई 4.5 लाख बढ़ीका स्वास्थ्य तथा कार्य उपकरण हस्तान्तरण। लगातार चार कारोबार दिन बढ़ेको शेयर बजार 2,599 बिन्दुमा। र संघीय सरकार प्रति 6 प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि। कांग्रेस खुल्ला सहमहामन्त्रीमा खतिवड़ा र शिवाकोटी निर्वाचित। यसका साथै अहिलेलाई खबर यति नै। बिहान 9 बजेको खबर लिएर आउँछौ। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म व्यक्ति बिदा हुन्छु। नमस्कार।

0: उपचारहरू: दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नक्कली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
1: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी 20 बजार मिलन टोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
2: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
3: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
2: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
3: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
2: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
3: हाम्रा विशेषताहरू:
2: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
3: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा।
2: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
3: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
2: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी पुछार बजार ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898 9913-8371-00।
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

सुबिस को इंटरनेट तपाई को गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाई को नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01 42 35 888 सुबिस को इंटरनेट।

0: Mania, extreme energy drink.
1: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने

0: तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स, फिस्टुला, नसा तथा हाडजोर्नी उपचार केन्द्र धादिङवेसी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स, फिस्टुला, नसा तथा हाडजोर्नी उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङवेसी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9841-14-94-84।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: Extreme energy drink.
1: 喂, 孙, golfing left a rambo mobile gift to Maneko, branded mobile or cap on Salai,
2: Tirumurti Sadisan,
1: Malayuta Gordi, and Gorma radio Amak mobile Venimanonsa,
2: Tirumurti Sadisan.
1: Yeah, Afula Samasapo Ragosa, Umazaka Rabastavane. One is it?
2: Mozak Hinovani, Tiro Sobe Samasako Samaran Garnet House, Tirumurti mobile house for Maneko, Loyal, original Tata branded mobile Sostumulema, Sani, Sani Kinola, Tirumurti mobile house theater.
3: हमी कहाँ Samsung, Oppo, Vivo, CG, Intex, MI, Meizu, Colors, Lava, Mtech, Tecno, Itel brand का mobile हरू, घड़ी, sound system, disom, पंखा तथा संपूर्ण electronic सामान हरू पाइनु का साथे पुरानो mobile लिए र नया mobile पनि साटिन छ।
4: त्रिमूर्ति mobile house धादिंग बेसी मिलन्टोल, लेकाली ticket counter सँगै, proprietor ईश्वर श्रेष्ठ, संपर्क mobile number 9841063130 र 9813187।
5: ए भान्जा अब काठमाडौँ साठमाडौँ गइदैन निधार यता ल्याउ त टिका लाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु
6: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त
5: उता हेर त भान्जा
6: हेरिराछु त मामा
5: के देखौ त भान्जा
6: प्रत्येक कम्प्युटर सेन्टर यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपीएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा
5: भान्जा त्यसैले निधार यता ल्याउ टिका लगाइदिन्छु कम्प्युटर यतै किन अब धादिङ देशी 20,000 को प्रत्येक कम्प्युटर सेन्टर में जस्तो सुविधा र सस्तो अन्त कहीं पाइदैन
7: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसैले अन्त हैन कम्प्युटर चाहिए धादिङ देशी 20,000 को प्रत्येक कम्प्युटर सेन्टर में जाने
8: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क फोन नम्बर 010-5509-97 97-510-97-778
9: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: टेरिटरी सामान
1: अधिकारी सबलाई
0: बजट प्रिन्ट
1: अधिकारी सबलाई
0: धारा फिटिङ
1: अधिकारी सबलाई
0: टाइल मार्बल
1: अधिकारी सबलाई
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो लौ न त हामीलाई नि भनिदिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाई ल त्यसो
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ किव बोर्डिङ नजिकै प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 9840-39-46-56
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेन से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ज फेन्स
2: शहीद मेमोरियल अस्पताल धारिंग बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण
3: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी छारे रोग निराश हुने काममा मन नलाग्ने आलस्य हुने निन्द्रा नलाग्ने बिर्सने शरीर झमझम हुने धेरै डर लाग्ने मुटु ढुकढुक हुने धेरै शंका गर्ने अस्वाभाविक व्यवहार देखाउने आत्मबल कमजोर हुने बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
2: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
3: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
2: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
3: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
4: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
1: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
0: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
1: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।

0: Virginia?
1: Extreme energy drink.
2: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रै चलेको देखिन्छ नि।
3: किन नवस्त काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
2: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पाँच दशक देखि
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
1: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण किबल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: होइन ए बाबु अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो हिजो आज त राम्री चलेको देखिन्छ नि
6: किन नमस्ते काका यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ
5: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु
7: हजुर तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस् यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजीव
1: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँ त नि भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
2: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
1: के हुनु नि बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने।
2: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्री कृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
3: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ मेची धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
3: फोन नम्बर 0105236, मोबाइल नम्बर 9841263383।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङमेची शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पथरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9814-94-84।
2: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रै चलेको देखिन्छ नि।
3: किन नहस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
2: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन, तपाईँको परिचय पनि दिनेछ।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: ओए सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छँदै छ नि।
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: त्रिमूर्ति छँदै छ नि।
0: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने मेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैर ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङबेसी मिलनटोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813807।
4: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याऊ त, टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
5: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
4: उता हेर त भान्जा।
5: हेरिरहेको छु त मामा।
4: के देखौ त भान्जा?
5: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
4: भान्जा, त्यसैले निधार यता ल्याऊ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब धादिङदेखि 20,000 प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
6: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङदेखि 20,000 प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
7: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 0102509077, 97510 97778।

0: Virginia.
1: Extreme energy drink.
2: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
3: के तपाईको मलद्वारमा मासु पलाएको छ?
2: अथवा दुख्ने, पोल्ने, चिलाउने, पीप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
3: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
2: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
3: हाम्रा विशेषताहरू:
2: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
3: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्ने, नसा, बाथ, युरिक एसिड, प्याराइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
2: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
3: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
2: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङबेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843338398, 9813-8371-00।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजुपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर पाली, धादिङ बेसी त्रिवेणी चोक, पुरानो सीपी कलेजको भवन, सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-239 र 98-43-40-37-23।
1: रेडियो धादिङ 106 मेगाहर्ज।
2: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
3: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
2: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
3: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको, सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
4: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
5: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
0: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
2: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
2: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छार सूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
2: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
2: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
2: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी पुछार बजार ट्राफिक बिट अगाडि, मोबाइल नम्बर 98-43-33-38-98, 98-13-83-71-00।
1: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01 42 35 888 सुविस्तो इन्टरनेट।

0: Mania, extreme energy drink.
1: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पथरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि।
2: फोन नम्बर 0251 2048, मोबाइल नम्बर 98 एक

0: Yeah.
1: Extreme energy drink.
2: 喂,순나, girlfriend ले एउटा राम्रो मोबाइल गिफ्ट दिउ भनेको, ब्रान्डेड मोबाइलहरु कहाँ पाउँछ होला है?
0: त्रिमूर्ति छदै छैन।
2: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ।
0: त्रिमूर्ति छदै छैन।
2: या, आफुलाई समस्या परिराको छ, उ मजा गरेर बस्छ भने। भन्नु छिरो,
0: मजाक होइन भने, तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैर, ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउस तिर।
3: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
4: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9831803007।
5: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउ त, टिका लाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
6: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
5: उता हेर त भान्जा,
6: हेरिरहेको छु त मामा।
5: के देखौ त भान्जा?
6: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
5: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब धादिङदेखि 20,000 प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
7: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने।
8: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 0105509017 97510 97778।
9: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: टेरिटरी सामान
1: अधिकारी सबलाइट
0: बजट पेंट
1: अधिकारी सबलाइट
0: धारा फिटिंग
1: अधिकारी सबलाइट
0: टाइल मार्बल
1: अधिकारी सबलाइट
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो लौन त हामीलाई नि भनिदिनु न
3: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाथपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाई ल त्यसो पनि उतैतिर लागे
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 9840-39-46-56
5: मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 9741-031-429
10: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
11: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
10: के हुनु नि बाबु घर बनाम भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
11: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
12: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
12: फोन नम्बर 010-523-63 मोबाइल नम्बर 9841-2623-83
13: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
1: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
2: घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
0: बर्जर फेस्ट।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
4: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
3: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
4: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
3: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
4: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
5: समय बदलियो, पुस्ता फेरियो।

0: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
1: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
0: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
1: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।

0: Mania Extreme Energy Drink.
1: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रै चलेको देखिन्छ नि।
2: किन नमस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
1: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
3: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाटाहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ बेसी धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
0: फोन नम्बर 0905236063, मोबाइल नम्बर 9841226383।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: फ्याक्टरी, नेपाल टपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल,
1: ग्रेनाइट,
0: टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
2: हो र दाइ, ल त्यसो भए म पनि उतैतिर लागे।
0: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
3: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किव बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 0105214038, मोबाइल नम्बर 9840946456।
4: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
5: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता त पलाइरहेको छ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स धादिङ बिस्ट्री पुछार बजार, प्रोप्राइटर कृष्ण किमल सिन्हा।
8: सम्पर्क मोबाइल 9741031429।
9: घरि घरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
10: होइन के भयो काका, एक नै भटभटाउँदै हुनुहुन्छ त।
9: के हुनु नि बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
10: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्री कृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
11: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
11: फोन नम्बर 0105263068, मोबाइल नम्बर 9841426383।
12: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: ए सुन न गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
1: त्रिमूर्ति छँदै छैन
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
1: त्रिमूर्ति छँदै छैन
0: या आफूलाई समस्या परिरहेको छ ऊ मजा गरेर बस्छ भने भन्नु छिटो
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैर ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
2: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
3: त्रिमूर्ति मोबाइल हाउस धादिङबेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813803007
4: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
5: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा
4: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपिडी सेवा
5: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू हाड जोड्ने सेवा बाल रोग सेवा जनरल फिजिसियन
4: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा
5: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान
4: भिडियो एक्सरे सेवा
5: इको सेवा हरेक दिन बिहान र बेलुका
4: ल्याब सेवा सबै किसिमका जाँच गरिने व्यवस्था भएको
5: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश
6: के छ साथी खबर निकै खुसी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुसी छ नि
7: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ
6: वा साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
7: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान देशमा गर्व ढुक ढुक होइन ढुक कहौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 MHz यहाँहरू सुन्दै हुनुहुन्छ समुदायको लागि समुदायको आवाज रेडियो धादिङ 106 MHz

0: here? Extreme energy drink.
1: Mommy! मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
2: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
3: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
1: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
3: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
2: किन नि बाबा
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
2: हस् बाबा
4: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
5: सम्पर्क मोबाइल 9741031429
6: वे सुन न गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
7: त्रिमूर्ति छँदै छैन
6: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
7: त्रिमूर्ति छँदै छैन
6: या आफूलाई समस्या परिरहेको छ ऊ मजा गरेर बस्छ भने भन्नु छिरो
7: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
8: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
4: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813807
9: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: यहाँहरू सुन्दै हुनुहुन्छ समुदायको लागि समुदायको आवाज रेडियो धादिङ 106 MHz।
1: हेलो
2: चिरञ्जीवी भाइ, तिमीलाई
1: घरमा आउनुभयो?
2: म आइपुगेँ। अनि खै त, तन आउने?

0: जनता केवल पांच दशक देखि
1: साथी खबर निकै खुशी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुशी छ नि
2: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
1: वाह साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
2: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान देशमा गर्व ढुक ढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ

0: extreme energy drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज.

0: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पीरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0251 2048, मोबाइल नम्बर 98 41 14 94 84।
2: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन नमस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
3: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुन्न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छँदै छैन।
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: त्रिमूर्ति छँदै छैन।
0: आफूलाई समस्या परिरहेको छ, ऊ मजाक गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9831803007।
4: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
5: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
4: उता हेर त भान्जा,
5: हेरिरहेछु त मामा।
4: के देखेउ त भान्जा?
5: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
4: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब दार्जिलिङदेखि 20,000 प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
6: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने।
7: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 0105509977 97577

0: Media Extreme Energy Drink.
1: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
2: के तपाईको मलद्वारमा मासु पलाएको छ?
1: अथवा दुख्ने, पोल्ने, चिलाउने, पीप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
2: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छाडसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
1: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
2: हाम्रा विशेषताहरू:
1: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
2: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाकु इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
1: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
2: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
1: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेशी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898, 9813183100।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठा गुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी त्रिवेणी चोक, पुरानो सीपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-63-249 र 98-43-40-37-23।
1: रेडियो धादिङ 107 MHz।
2: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
3: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
2: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
3: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
4: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नक्कली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
5: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार, मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
0: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
2: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
2: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
2: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
2: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरूषहरू यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
2: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी पुछार बजार ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 98-43-33-38-98, 98-13-83-71-00।
1: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 MHz।

सुनि इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01 42 38 88 सुबिसु इन्टरनेट।

0: extreme energy drink.
1: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पीरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल कल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि।
2: फोन नम्बर 0251-2048, मोबाइल नम्बर 9841-1494-84।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: Extreme energy drink.
1: 喂，孙呐，高中那会儿 ，Ambo mobile 机子嘛，那个 branded mobile 儿，卡放出来，
2: 提摩尔的啥的声？
1: 我那会儿打高的，俺哥们儿 radio 的阿玛的 mobile 分放上，
2: 提摩尔的啥的声？
1: 呀，俺出来什么事不会打过噻？我莫在干这巴适吧呢？怎么去了？
2: 莫在搞那玩意，别说稍微什么事个什么难的干呢，他们提摩尔的 mobile house 不玩那个的，来嘞 ，original 的他 branded mobile， 少多么廉嘛，啥尼听了嘞？提摩尔的 mobile house 的。
3: हमी कहा सैमसंग ओप्पो वीवो सीजी इंटेक्स एमआई मैजू कलर्स लाभा एमटेक टेक्नो आईटेल ब्रांड का मोबाइल हरू घड़ी साउंड सिस्टम डिसोम पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान हरू पाइनु का साथे पुरानो मोबाइल लिएर नया मोबाइल पनि साटिन्छ
4: त्रिमूर्ति मोबाइल हाउस धादिंगबेसी मिलनटोल लेकाली टिकट काउंटर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813807
5: ए भान्जा अब काठमाडौँ साठमाडौँ गइँदैन निधार यता ल्याऊ त टिका लाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु
6: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त
5: उता हेर त भान्जा
6: हेरिरहेको छु त मामा
5: के देखौ त भान्जा
6: प्रत्येक कम्प्युटर सेन्टर यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा
5: भान्जा त्यसैले निधार यता ल्याउ टिका लगाइदिन्छु कम्प्युटर यतै किन अब धादिङबेसी बिग बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन
7: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसैले अन्त होइन कम्प्युटर चाहिए धादिङबेसी बिच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने
8: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क फोन नम्बर 010-5509-97 97510-97778
9: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: टेरिटरी सामान
1: अधिकारी सबलेस
0: बजो फ्रेंड्स
1: अधिकारी सबलेस
0: धारा फिटिंग
1: अधिकारी सबलेस
0: टाइल मार्बल
1: अधिकारी सबलेस
2: ए दाई के को नारा बाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो लौ न त हामीलाई नि भनिदिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाई ल त्यसो पनि उतैतिर लागे
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किलो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 9840-39-4656
5: मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 9741-031-429
10: घरि घरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदै भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
11: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
10: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
11: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
12: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ मेची धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
12: फोन नम्बर 010-521-4068 मोबाइल नम्बर 9841-2633
13: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ष पेन्स
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण
3: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी छारे रोग निराश हुने काममा मन नलाग्ने आलस्य हुने निन्द्रा नलाग्ने बिर्सने शरीर झमझम हुने धेरै डर लाग्ने मुटु ढुकढुक हुने धेरै शंका गर्ने अस्वाभाविक व्यवहार देखाउने आत्मबल कमजोर हुने बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्
2: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ
3: फेरि सुन्नुहोस् है त शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ
2: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्
3: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश
4: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

0: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
1: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
0: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
1: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।

0: extreme energy drink.
1: होइन ये बाबु अस्ति सम्म यो फसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन नमस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
2: त्यसो भए म पहिला अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
3: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: जनता केबल पांच दशक देखी।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 9741031429।
6: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन न अस्त काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
7: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।

0: Anima Reliance Life Insurance. Cool Air Radio.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: टेरिटरी सामान
1: अधिकारी सबलाइट
0: बोजो फ्रेंड्स
1: अधिकारी सबलाइट
0: धारा फिटिंग
1: अधिकारी सबलाइट
0: टाइल मार्बल
1: अधिकारी सबलाइट
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
2: के हो लौ न त हामीलाई नि भन्दिनु न
3: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की ट्वाइलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाई ल त्यसो उतैतिर लागे
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्याम्प पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तिमी पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0251 4038 मोबाइल नम्बर 9840 39 46 56
5: तिमलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 9741 0131 429
10: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदै भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
11: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
10: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
11: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
12: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
12: फोन नम्बर 0105 3363 मोबाइल नम्बर 9841 2633
13: सुन्न गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
14: त्रिमूर्ति छँदै छैन
13: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
14: त्रिमूर्ति छँदै छैन
13: या आफूलाई समस्या परिरहेको छ ऊ मजा गरेर बस्छ भने भन्नु छिटो
14: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
2: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
8: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841 0063 130 र 9913183307
15: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ष पेन्सले घर रंगाउनु होस् त लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ष पेन्स
2: शहीद मेमोरियल अस्पताल प्राली धारिङबाट प्रवाह हुने सेवाहरू
3: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा
2: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा
3: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू हाड जोड्नी सेवा बालरोग सेवा जनरल फिजिसियन
2: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा
3: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान स्तन तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान
2: भिडियो एक्सरे सेवा
3: इको सेवा हरेक दिन बिहान र बेलुका
2: ल्याब सेवा सबै किसिमका जाँच गरिने व्यवस्था भएको
3: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल टाली धादिङ विश्वद्वारा जनहितमा जारी सन्देश
4: समय बदलियो पुस्ता फेरियो साथ साथ उस्तै छ

0: जनता केबल पाँच दशक देखि
1: साथी खबर निकै खुसी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुसी छ नि
2: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
1: वा साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
2: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान देशमा गर्व ढुक ढुक होइन ढुक कहौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ
3: सेनेटरी सामान
4: अधिकारी सदस
3: बोजो पेन्ट
4: अधिकारी सदस
3: धारा फिटिङ
4: अधिकारी सदस
3: टाइल मार्बल
4: अधिकारी सदस
5: ए दाई के को नारा बाजी हो दाई
6: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
5: के हो लौ न त हामीलाई नि भनिदिनु न
6: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
5: हो र दाई ल त्यसो भए पनि उतैतिर लाग्यो
6: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
1: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105217638 मोबाइल नम्बर 9840946656
7: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: के छ साथी खबर? निकै खुशी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुशी छ नि?
1: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
0: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
1: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, देशमा गर्व। ढुक ढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।

0: Extreme energy drink.
1: यस सुबला पोलिक्लिनिक पाली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
1: थाइराइड रोग,
2: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
1: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
2: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-043-249 र 98-43-40-37।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्टप्रेज, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी पुछार बजार ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843338398, 9913813100।
2: होइन ये बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन नमस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
3: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन, तपाईँको परिचय पनि दिनेछ।

सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01 42 38 88 सुविस्तो इन्टरनेट।

0: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि फारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पीरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङ बेसी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0251-2048, मोबाइल नम्बर 98-41-1494-84।
2: होइन ये बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन नमस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
3: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिलै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन, तपाईँको परिचय पनि दिनेछ।
4: स्वस्थ परिवार र समृद्ध समाजको आधार हो सुरक्षित खानेपानी, सरसफाई र स्वच्छता।
5: के तपाईँले पिउने पानी शुद्धिकरण गरेर प्रयोग गर्नुहुन्छ?
6: फोहोर वस्तु चलाएपछि, शौचालय प्रयोग गरेपछि र खाना बनाउनु, खानु र खुवाउनु अघि साबुन पानीले हात धुनुहुन्छ, घर वरपरको वातावरण सफा राख्नुहुन्छ?
4: यी सामान्य बानीहरूले झाडा पखाला, हैजा, टाइफाइड लगायत पानीजन्य रोगहरूबाट हामीलाई जोगाउँछन्।
5: सधैँ सुरक्षित खानेपानी मात्र प्रयोग गरौं। पानीका भाँडाहरू सफा र सधैँ छोपेर राखौं। खुल्ला दिशा नगरी शौचालयमा मात्र दिशा पिसाब गर्ने गरौं। फोहोरलाई उचित व्यवस्थापन गरौं र आफ्नो टोल तथा समुदायलाई पनि सफा राख्न सबै मिलेर हातेमालो गरौं।
4: आजको सानो सचेतनाले भोलिको ठूलो स्वास्थ्य सुरक्षा सुनिश्चित गर्छ। सुरक्षित खाने पानी, राम्रो सरसफाई र स्वच्छता, आनी बानी र व्यवहार स्वस्थ जीवनको पहिलो आधार। शान्ति नेपालद्वारा जनहितमा जारी सन्देश।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदै भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनुहुन्छ बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने?
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ स्थित धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0905336, मोबाइल नम्बर 9841326383।
4: समुदाय का लागि समुदाय

0: अधिकारी सामान
1: अधिकारी सप्लाइज
0: बजर पेन्स
1: अधिकारी सप्लाइज
0: धारा फिटिङ
1: अधिकारी सप्लाइज
0: टाइल मार्बल
1: अधिकारी सप्लाइज
2: ए दाई के को नारा बाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो लौ न त हामीलाई नि भनिदिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाई ल त्यसो पनि उतैतिर लाग्यो
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105 21 7 38 मोबाइल नम्बर 98 40 39 46 56
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए
7: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 97 41 031 429
10: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
11: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
10: के हुनु बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
11: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
12: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ स्थित धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
12: फोन नम्बर 0105 36 63 मोबाइल नम्बर 98 41 26 33 83
13: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: वै सुन्न गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
1: त्रिमूर्ति छँदै छैन
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
1: त्रिमूर्ति छँदै छैन
0: या आफूलाई समस्या परिरहेको छ ऊ मजा गरेर बस्छ भने भन्नु छिटो
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त
0: लैले
1: ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
2: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
3: त्रिमूर्ति मोबाइल हाउस धादिङबेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841063130 र 9913180307
4: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
5: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा
4: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपिडी सेवा
5: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू हाड जोड्ने सेवा बालरोग सेवा जनरल फिजिसियन
4: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा
5: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुठीहरूको स्क्यान र थाइरोइड स्क्यान
4: भिडियो एक्सरे सेवा
5: इको सेवा हरेक दिन बिहान र बेलुका
4: ल्याब सेवा सबै किसिमका जाँच गरिने व्यवस्था भएको
5: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश
6: साथी खबर निकै खुसी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुसी छ नि
7: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ
6: वा साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
7: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान देशमा गर्व ढुक ढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 MHz यहाँहरू सुन्दै हुनुहुन्छ समुदायको लागि समुदायको आवाज रेडियो धादिङ 106 MHz

0: Extreme Energy Drink.
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
2: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
3: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
1: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै छ
3: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
2: किन नि बाबा
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
2: हस् बाबा
4: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिबलसिना
5: सम्पर्क मोबाइल 9741031429
6: ए सुन न गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
7: त्रिमूर्ति छ नि छैन
6: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ
7: त्रिमूर्ति छ नि छैन
6: या आफूलाई समस्या परिरहेको छ ऊ मजाक गरेर बस्छ भने भन्नु छिटो
7: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
8: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
4: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183007

0: यहाँहरू सुन्दै हुनुहुन्छ समुदायको लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: हेलो
2: चिरञ्जीवी भाइ, सुन्नु भाइ
1: घरमा आउनु भयो?
2: म आइपुगेँ। अनि खै त सुन्नु आउने?

0: जनता केबल पाँच दशक देखि
1: साथी खबर निकै खुसी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुसी छ नि
2: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
1: वा साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
2: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान देशमा गर्व ढुक ढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ

0: California.
1: Extreme energy drink.
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज.